0: भी मैंने कहा काबिल ने भी कहा, आज फिर मैं ये बात दोहराना चाहता हूँ कि बामकसद बातचीत के लिए हम तैयार हैं और उसके लिए मैं फिर इस फोरम से और उनको इन्वाइट करता हूँ कि आए बैठ के बात करें और जो मामलात हैं उनको बातचीत से तय करें ताकि पाकिस्तान की माशी तरफ की जमहूरियत को हम तकमील दे सकें। तारी दोनों हाथों में बचती है, अब उनके ऊपर ये मुनसर है कि वो कितनी जल्दी एक कंस्ट्रक्टिव डायलॉग के लिए तैयार होते हैं।
1: وزیر اعظم شہباز شریف اپوزیشن کے بیہر گالیاں دیاز کرے چلی وزیر اعظم شہباز شریف وفاقی کابینہ کے اجلاس کے خطاب کردے چھو تو تاڑیوں بن ہتن سا وجندیوں ہیں اگ بھی کترائی بھیرا چھو اے ہانے بھی چواں تو اپوزیشن سا گالیاں لائے تیار آئیوں اپوزیشن معاملہ گالیاں ذریعے حل کرے تا جی معاشی ترقی ہے جمہوریت کے ہتھی ملی سکے ذریعے موجود اجلاس میں پی ٹی آئی بانی کے اسپتال منتقلی بارے سپریم کورٹ کے فیصلے آئے حکومتی اپیل جو جائزہ ورتو ہوئے